0: پٹک بازار کې
1: بالکل
0: پټک بازار
1: کې پروگرام دیش ما پروگرام چالو او د اکرام جی صاحب پروگرام او هغه خبره کوله ډیره خولي خولي خبره کوله دا خبره زما مطمئن کما
0: نو کم پروډکټ په خپل ځان ته بیا راوړو
1: ما پهلا اربل آئل استعمال کړ او دیم په دویمه پیرا به اربل سپری چې کم دی هغه استعمال او زکه جی اربل سپری د ډیرو سیدونو د پارا کار کوي ک مونږ ورته مچي وایو تاسو زبان کې ورته
0: نمبر وایي مچي ورته وایو
1: دا چې دی خو ریو هغه ٹیم کی پیدا اشمار بل سپریو کی نو دا اللہ پا حکم سرا آغا زہر چی کم دیا ختمی گی کم زہر لسی چی دیو خوری آغا ٹیم کی دی پی بانیو کو نو انشاءاللہ آغا زہر آغا ٹیم سرا ختمی گی پرسو بم نکی
0: پرسو بم نکی پرسو کی بانا
1: دا گرنٹائی سرا بیم
0: جی ماشاءاللہ ماشاءاللہ آچا اللہ دا دین علاوہ چکم دی کور کی چکم دی دا ہوتا آغا استعمال کل نو لکا مونگا ہمیشہ دا وی کانا چی کل ہم یو پرڈک سی مثال تا استعمال کلو اشمال یو پرڈک تا استعمال کلو نور باکی چی کل ہم رڈیو پل کے بناو رہے چیارا پلان کی پرڈک کرلو پلان کی راگلو پلان کی راگلو کنا لکا چکم زمونگا اشما نوی نوی کم پرڈک کرا درمی آیا تا سو زین کے سمی سو سوی چو دا خور اکرام سے بنوی پرڈک لانچ کردی دا با مونگ را رو کنا
1: بالکل چی کم نوی پرڈک رازی نمونگا خام خاقا بیا روڑو استعمالوی
0: للا دا چې کوم دی کنه لکه څنګه چې موږ تاسو مخ کوله د پر ایشمو کوم کریم دی فیس واش ته دا وکړ راغلی دی کنه د سې زموږ تاسو د میډې د پر کریم د میډې د پر چې کوم دی
1: ایک
0: وسټ دی ایشمو هربل آئل دی دین له موږ دنه د پر چې کوم دی ایشمو ایک نو ډراپ دی د سې نور له د کپړې د پر چې کوم دی کنه موږ تاسو کوم دی دره استلې دی ایشمو صرف
1: صرف
0: د سې لکه د کپړې هم خیال ساتي
1: بالکل
0: دې زله چې کوم دی کنه یو نوې سیس بل روان دی نو ادر ته شوم نو
1: بالکل
0: پروگرام سوال کسی بدل دی لکه اوس مخکې کوم د اکرام صاحب کم پرډک روانو او د کم سوال کو چې زمان نوې پرډک کم روان دی اغه ایشما دے ہیڈ اینڈ فوڈ بلیچ او دین له چکم نور پرار کا کی کدا کلاه او چر زما دا پرار برزی نو ماشل چکم دے اغه دا اعلان کو او دا چکم دے اغه کم کسانو گفت نو دنا وصل اڈ ار یو تمیل اصل جعفر شاہ خبر کی سیڈر زیات دی او زان چی پروگرام کی بکال خل او میسج چکم دے اغه پروگرام پا خیر کی درته شامل او ډیر میسج راغلی دی پروگرام پا خیر کی بدر شامل کم پ 0322 98 99 پ دې نمبر باندې تاسو کال کول شي او پ دې نمبر تاسو میسج دا پروگرام حصہ جوړیږي السلام علیکم وعلیکم السلام وعلیکم السلام عبداللہ انکل بات کر رہا ہوں ڈی خان سے عبداللہ انکل کو پروگرام میں ویلکم خوش آمدید
2: آپ کے گیسٹ کو بھی ویلکم اور آپ کو ویلکم
1: بہت بہت مہربانی عبداللہ انکل آپ کی تو میں سارے کالے سنتا ہوں اکرام جی صاحب کے ساتھ آپ بات کرتے ہو بہت بہت شکریہ
2: جی
1: میں نے بہت بہت مہربانی چاچا بہت بہت مہربانی
0: اچھا عبداللہ انکل کیا حال ہے ٹھیک ٹھاک خیریت ہے
2: اللہ کا شکر ہے آپ سنائیں
0: بس میں ماشاء اللہ بالکل میں تو ٹھیک ہوں ماشاء اللہ آپ نے جو یعنی انگلش انگریزی بھی سمجھا ہے انگلش میکس کیا ہے گیسٹ آیا اس کے علاوہ جو ہے اور بات کی میکس اردو میکس انگلش سب کچھ میکس ہی
2: میں نے آپ سے سیکھا
0: اچھا مجھ سے سیکھا ہے میں نے تو اس طرح نہیں کیا کہ میرے ساتھ جو ہے ایک گیسٹ آیا ہے
2: جب ہم بیٹھے تھے نا پشاور آپ سے میں انگلش سیکھ رہا
0: اچھا بالکل انگلش تو تھوڑا تھوڑا انشاءاللہ سیکھیں گے آپ کو جو ہے ایک دن ایسا آئیں گے کہ آپ جو ہے انگلش میں باتیں کریں آئی ایم عبداللہ انکل فرام ڈی اے خان ہاؤ آر یو آئی ایم فائن آئی یوز اشما ہربل پروڈکٹ اشما اینی پروڈکٹ ویری ریزلٹیبل
2: بالکل ٹھیک
0: نا بالکل
2: ٹھیک
0: خبر ہے ٹھیک خبر ہے عبداللہ انکل لگ پختو کی مسر خبر کول شي کنه نن
2: سبا دی خان د موسم ډیر ګرمي دا
0: اچھا نن سبا دی خان کی ګرمي دا
2: یخ نشتا
0: اچھا یخ نشتا یخ به هم راشي او د دی خان یخ او ګرمي چې کوم دی کنه خبره باندې پکوي
2: تاسو आवाज دینه دی فون کې مونته
0: ها تاسو اچھا زما او تاسو سره ډیر فون کوي
2: انسان دا اچھا فوٹو میں अच्छा
0: अच्छा ये मेरा पुट जो है आपने जेब में रखा हुआ है कि ये जो है हमारा यानी दोस्त, ये हमारा जो है भांजा समझो, इसके अलावा जो है भतीजा समझो।
2: नहीं
0: तो छोटा ही
2: तुम मत बनो ना, आप शादी
0: हो गई अब्दुल्ला बहुत सर रही थी, क्या वो कहूँ अब्दुल अंकल आपने आपने बहुत भी इंतजार किया और स्पेशल आपने कहा कि मैंने कॉल जो किया है वो बिल्कुल स्पेशल जफर शामा के लिए किया है।
2: मैंने मेरे जो ऑफिसर है ना वो आते 10:30 बजे, मैंने कहा उसको 10:30 से पहले कॉल कर दो कि अभी वो आने वाला है।
0: अच्छा आपका ऑफिसर जो है 10:30 बजे को आने वाला है, आपने कहा कि पहले पहले बात कर ले, बाद में जब वो आएगी तो उसके सामने में तो बात नहीं कर सकते।
2: आजकल मेरे काले बहुत शॉर्ट हैं, दिन को अक्सर आ जाते हैं, रात को हमारी नमाज 8:30 बजे 9:15 है, फिर वो इकराम दो दिन नहीं सुन सकते।
0: अच्छा
2: बहुत मुश्किल हो गई
0: है। अच्छा अब्दुल अंकल एक और बात भी मैंने आपसे पूछना है,
2: कौन सी खैर थी
0: वो तो आपको पता है कि बोलो या नहीं बोलो।
2: नहीं नहीं मत बोलो।
0: नहीं नहीं वो जो है बात है, जब मुझे कभी कभी जहन में आ जाए तो मैं इतना ज्यादा जो है हांसू की यार अब्दुल अंकल ने ऐसे बात किया और मुझे गुस्सा भी किया, ऐसे वक्त मैंने उसको कॉल किया कि वो फारग नहीं था और जो है उसने मुझे ऐसे बात की तो फिर मुझे बाद में जो है अच्छा नहीं लगा।
2: हाँ नहीं अच्छा नहीं लगता ना।
0: हाँ बिल्कुल वो तो अच्छा नहीं लगता।
2: देखो ना आदमी को इंतजार करना
0: क्या अब्दुल अंकल बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया,
2: अल्लाह
0: हाफिज। धीरे से तमन्ना बिल्कुल हम सर शुक्रिया अब्दुल अंकल स्पेशली सादा पर प्रोग्राम की कल को धीरे से तमन्ना देखे और शुक्रिया देखे अब्दुल अंकल हमेशा चुकुमे मुंगा सादा पर चुकुमे जमगा कुमदा जड़ुन दरवाजे जमग चुकुमे देश में कस्मे दरवाजे हमेशा पर कुलाव दी जफर शाम हुआ अब्दुल अंकल हम ढेर दमीने वाला दे
1: जमुंग जोर मीना वाल दे जिसे अब आर प्रोग्राम के काल गई हो ढेर पर मुश्किल सारा काल मिला हुई।
0: बिल्कुल ढेर जत पर मुश्किल सारा काल मिला हुई लगा दी
1: और ड्यूटी पर दौरान के काल गई ड्यूटी ड्यूटी पर दौरान की काल गई
0: दी बना में चुकुम कहना पहला सर के संगा माँ चुकुम दे दसे स्टार्ट खबर कर ले दोबारा चुमा स्टार्ट कर लो नो माँ चुकुम दे डायरेक्ट काला अटेंड कर लो माँ चेर दे दी चुकुम कहना तबियत मुका नहीं मिला हर वक्त माँ तक गिला की कहना चार मैं मेरा आपसे बात नहीं हुई यार क्या करे आप इतना बड़े हो गए कि अभी हमारा जो कॉल नहीं अटेंड कर रहे हैं। उसने कहा कि आप ऐसा कर रहे काम के लिए एक अलग नंबर ले ले। मैंने कहा कि नहीं मेरा एक ही नंबर है और एक ही मोबाइल है इसमें पड़ा होता है, दोनों नंबर जो है मेरा पहला एक और नंबर भी था अभी जो है एक नंबर है सिर्फ
1: जी जी।
0: इसमें जो है मैं सिर्फ और सिर्फ कॉल भी इस नंबर पर, यह हमारा पर्सनल भी है और इसके अलावा कंपनी वाला नंबर भी है
1: बिल्कुल
0: और रेडियो वाला नंबर भी है
1: एक ही नंबर है बिल्कुल
0: एक ही नंबर। अच्छा जबर रामा और गाँव की वकाला खुलाओ
1: बिल्कुल।
0: अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम एडी भाई सरंगे शहे जुड़ी और बारी
0: बिल्कुल खैर है तैयार रूम में सो खबर के देखिम जिना
2: रजा मस्जिद खबर का वदे टांग।
0: अच्छा रजा मस्जिद टांग ना रजा मस्जिद आ रजा मस्जिद जे कि मैं आवाज में कि मैं प्रोग्राम पाखिर के निकाल खड़े हूं
2: जी जी पाखिर समय का कला हो जो परसा होता मैं असल में नगर का।
1: वालेकुम सलाम। वालेकुम सलाम।
0: रजा मस्जिद किम बड़ी खान का दे पटांग से किम सिद्ध ना काल खड़ाई
2: मुझे टांग जनताबाद ना कॉल कराई जाए टांग से जनताबाद ना।
0: अच्छा जनताबाद हो
2: भैया।
0: अच्छा जनताबाद हो चेर कि दे लका के सिचार पद टांग से जनत टांग से दर हला यहां टांग से किम दे दगा मिस्टर द जन बी वजीर सान जी किम मेन का चरे सरो
2: ना ना दिरे मिस दा बनो परोड
0: को बानी परोड को ये खुदा बानी परोड बने किम पता चौक से किम समोसी दी दामो खवार ले दी का ना।
2: अच्छा
0: है द स्पेशल चिकिम आगा सेट बने चिकिम दिखे ना दे बानी तरफ ना परोसे का ना द टांग तर कलर कर द चिकिम ओप गस सेट बने चिकिम समोसे दिखे ना ओफो बादा पता ना सच चा समोसे दी खो बादा में खाली खो मुसरा में बल तरस जाई हो यू जले चिकिम दिखे ना समोसे तर उठले बिया बेचारा दावार मुन में की लगे समोसे बिया दर तर उठले का ना मोचे बस आई दाहो दे हरे लके ओ दे टांग से लेच रे मशहूर दी
2: टांग को पटांग से दे मन समोसे दे रे मशहूरी दी
0: ना बस दाहो तुसी मिसा दे बिखी दा से न ना जमान दा से वे चार रुषा न देने लाओ चकिम दे दा नूर तुसी दे टांग वाल वे के ना चेहरा तराशा चकिम दे मुंगा सासु बने चक्करे वयो
2: करो टाका ना।
0: हां
2: مولان بردر سر اثر دا خلیو میں سکال بکل یو بریڈی کار کار کار دوسا بوتان دا دیر
0: اوائی
2: یا زیدی دنے خلو چی دیر ہی نو مو والمارے ایگو اکورا جی تبورا دیا واسی دی پیشاور گا گی چکتا
0: اوائی زب پیشاور نزید که کارک شای و سیدر کارک شای خیر پیشاور تا ممال لاشا کنا چی یور تا بیا تاریک سر ہوئی چی نا تا یور تا می ٹانگ تا ولاش لی بیا چی کم نوز بیا پیشاور تارنا لوڑی بالکل صحیح خبر دو بس خیر خیریت بس پروگرام ترغلی یشما کشمیر پاکستان پروگرام دے چکلا مشتا مقام ملاوی جو نورسی رضا دے کال کو لے یو جہان مننا بالکل لمتا رضا دا ٹانگ نہ کال کو یو جہان مننا نہ کیو شکریہ دے کیو رضا زم چکم دے مسعود دے پٹان کی اسی گی او ماشاء اللہ چکم دے منگا دے ریگولر اس کلر جوڑ سوے دے بس اگے تے پتہ لگے لچ دا ہم زم گم مسعود دے او زہم مسعود یو نو دا کم یت چکم دے کنا یو بل ون چکم دے کنا اگا ڈیر جا چکم دے کنا ادری گی سنگ پسنگ سر ادری گی چر خم خم منگ بہ دا دا یو رور دے دل تے کم دا پر پر گم نہ کی
1: کاری صاحب غیب دے کاری صاحب
0: پرنو چکم نے دلتا زمگا پروگرام ہونے والا تھا کہنا دلتا خفے سے پروگرام زکا چکم نے آغا پر کال بان اندر آگلے خیر دے آغا با ہم راشی کہنا
1: بلکل بلکل
0: آغا زکا چھے ماشاء اللہ چکم کاری سب دے مولانا سب چکم دے کہنا آغا دے اس قسم تاریخ
1: آغا دا کرک علاقہ ٹولا کھابو کڑیا ماشاء اللہ دا اشما سمرم پروڈکتی کرک مکمل سیٹی کیا آغا
0: دے پتر سا دیزل چھے سونہ کے دیشی دا کی پکے کے زیادہ نہ زیادہ کمے کوپن ہی
1: 500 نہ اڑی دلی دی
0: انا خود اڑی دلی انا خود زیادہ اڑی دلی استری کنا ہو جے کم زیادہ نہ زیادہ کم نکنا اگ ودی کری سے بولے
1: بالکل بالکل ڈیر محنت کی کاری
0: ڈیر محنت کی دل تا کلا ز کری سے بدائی تلے کنا نو نہ بہ تو چھ مت مالا بکسا را کنا نو نہ مے سے وڑا ہون تے بکسا ور اگ د کری سے بلا ور کلا چھ کری سے دا تو ہلا د پر چھ کم نکنا زخ پلا بلا بر بر نو زو چھ خف زیر سے چھ کم نکنا اخی ور تو سیار تو دن دو نہ کوپن جمع کڑی من کو چھ کم نکنا سو نو دی پور کڑی ز کے چاو ڈس محنت محنت تاسو کرک زمونږ आवाज رکم دکاندار نه تاسو ایش مہر بل ایل وایسل یم کور تا وڑی دی اغه باندې باند چې کوم سٹیم لا گیدل دی اغه چې کوم د تفیل کا ډکی کا کدی کری سب تاسو نه دی امبیر کلتا بل دکاندار نه دی سی کری سب سره جمع کا او کچر ته کتا سن می کرک بازار کی بایس گریڈ شاپنگ سنټر تا وڑل شي چې کوم عمر دین پلازا کی دکان دی لیا دین لو چې کوم د احمد خان کوم د شګیر روډ باندې چې کوم دی وب دی کوم دفتر دی اغه سره نه دی چې کوم نه کنه اغه ته هم وڑل شي لیا دین ریحان منگل میل کی چن دا پروڈکٹ اخلی منگل میل کی مولانا عبد الخلیق صاحب سارے چکم دے خیبر پلازا سلارام نمبر دکان دے اگے تو مرتل شور کے جدا کوپن ما سر جمع کا مولانا صاحب نے چکم دے ابلا زل چکم دے ما پروگرام کے کم سوال کرے ہوں چا کم اس چیز دے چ سو نہ ہم ٹائم پر تری گی آغا قیمت کی گی نو آغا علم قیمت سیوا کی گی نو آغا چکم دے منتا یو مشر چکم دے دے سمون ہٹکے دے کم دے کال کرے ہوں
1: اخیری نوم امیر شیو بیا
0: یارا للا دا سلی کنا چھ من نم زن سر نوٹ
1: کالو نڈی رو کنا کالو نڈی رو
0: کالو خبر کسی جاتی شی نبیا خم خاص سڈنا چکم دی بدل شی کنا نو ڈیر جتا من شکریہ

खैर पाप के पैदा हो जाना ये भी किसी के बस में नहीं है। यानी उस जमाने में मेडिकल साइंस ने इतनी तरक्की कर ली थी कि भाई ये नहीं हो सकता। अल्लाह ताला ने हजरत ईसा अलैहिस्सलाम को जो मोजज़े दिए उन मोजज़ों ने ये बता दिया कि मैं अल्लाह का नबी हूं, क्योंकि असबाब की दुनिया में ये काम मुमकिन नहीं है, तो ये मेरे हाथ पे अल्लाह कर रहा है। अगर मैं गलत होता तो अल्लाह मेरे हाथ पे ऐसी चीजों को जाहिर क्यों करता। अगर हजरत ईसा किसी और कौम में आते ना, फिर वो क्या करते, कोढ़ के मरीज को हाथ लगाते उसको शिफा हो जाती, तो लोग कहते भाई ये कोई हकीम है, इसने चुपके से कोई ऐसा इसको चूरन खिलाया है जिसकी वजह से ये ठीक हो गया, क्योंकि वो हिकमत के इल्म को जानने वाले नहीं थे ना। भाई जिस चीज का इल्म आपके पास नहीं है उसमें आपको बेवकूफ बनाना आसान है। तो ये कह सकते थे कि भाई ये कुछ ऐसी चीज खिला रहे हैं चुपके से, या मुर्दे को जिंदा कर देना, तो वो कह सकते थे भाई मुमकिन है कोई ऐसी दवा इन्होंने ईजाद कर ली हो जंगल में जड़ी बूटियों पे तहकीक करके कि वो चुपके से खिलाते हो और वो बाद में आके ठीक हो जाता हो। तो अल्लाह ने हजरत ईसा को ये मोजज़े दिए ये बताने के लिए कि वो कौम जानती थी कि ये किसी इंसान के बस में नहीं है और इस चीज का मेडिकल साइंस से कोई ताल्लुक बोलो भाई नहीं है। मेडिकल साइंस यहां के फेल हो जाती है, इसलिए बहुत सारे मोजज़े दिए। उब्रिहुल अकमा वल अबरस व उहयिल मौता, मुर्दे को कहते ना कुम बि इज़्निल्लाह, मुर्दा उठ के बैठ जाता कैसा। और परिंदे का पुतला बनाते ईसा अलैहि सलाम, उसमें फूक मारते वो फड़फड़ा के उड़ जाता परिंदा बन के। तो ये अल्लाह ने मोजज़े दिए। हजरत मूसा अलैहि सलाम का जो दौर था ना, ये बहुत खूब अच्छी तरह समझो, हजरत मूसा अलैहि सलाम के दौर में जादू का बड़ा जोर था। करतब जैसे होता है ना, आजकल आपने यूट्यूब पे वीडियोस देखी होंगी, रुमाल से क्या निकाल देते हैं कबूतर, ये जादू है। रुमाल से कबूतर निकाल लिया। वो हमारे स्कूल में एक आया, एक साहब आए, उन्होंने शो दिखाया कि जग में उन्होंने दूध डाला, फिर जग को उल्टा कर दिया तो कुछ भी नहीं अंदर। हम हैरान कि यार ये दूध गया कहां पे। ये शोबदे होते हैं। इसी तरह एक वो एक लड़के को खड़ा किया, एक बॉल थी वो पता नहीं क्या का किधर गायब हो गई, तो एक लड़के को खड़ा करके ना उसके हाथ को हेडपंप की तरह चलाया तो उसके मुंह से बॉल निकल गई। तो ये फन जो है ना, ये बड़ा अजीब टेक्निकल फन है। नजर का क्या होता है इसमें, धोखा होता है। तो ये फन हजरत मूसा अलैहि सलाम के दौर में उरूज पर था, बहुत तरक्की की थी इस फन ने। अल्लाह ने हजरत मूसा अलैहि सलाम को इसी से मिलता जुलता मोजज़ा देख के भेजा। वो लोग लाठी से सांप भी बनाते थे, रस्सियां फेंकते थे सांप बन जाती थी, इस किस्म के शोबदे दिखाते थे। तो अल्लाह ने हजरत मूसा को क्या किया, ये वाला मोजज़ा देख के भेजा। अगर वो लोग जादू के इल्म से वाकिफ ना होते तो वो ये कह सकते थे ये क्या है, जादू है। लेकिन जो जादू को जानते हैं वो फौरन पहचान जाएंगे कि हम जो कुछ कर रहे हैं वो नजर का धोखा है, और मूसा जो कर रहा है वो हकीकत में लाठी क्या बन रही है, सांप बन रही है। ये बस में नहीं है भाई, ये बस में नहीं है, ये नहीं हो सकता। तो अल्लाह ताला चाहते थे कि हजरत मूसा की नबूवत पूरे मिस्र शहर में साबित हो जाए। तो ये पूरा मरहला जो है ना फिरौन के सामने, ये पूरा प्रोसेस से गुजारा गया। इस पूरे अमल को मोजज़ा भी वही वाला दिया गया जो जादूगर दिखाना चाहते थे। तो अब पता चल गया कि अल्लाह ने हजरत मूसा को पहली दफा लाठी क्यों फिकवाई और सांप क्यों बनाया, उससे मानूस करने के लिए कि ये लाठी बार बार सांप बनेगी, सही है ना। और इसी से आपकी नबूवत का सिक्का जमेगा, इसी से आपकी नबूवत साबित होगी। तो कोई और कौम होती ना, वो कहती भाई हमें नहीं समझ में आ रहा, ये भी जैसे लोग रुमाल से कबूतर बना देते हैं तो इन्होंने लाठी से सांप बना दिया तो क्या है। तभी फिरौन ने पहले ही देखते ही कह दिया कि ये तो जादू है, तो हम दिन रात देखते रहते हैं, कोई रुमाल से कबूतर बनाता है, कोई बदनी क्या करता है, कोई क्या करता है, तो इन्होंने लाठी से क्या बना दिया, सांप। तो अब मूसा अलैहि सलाम से उसने कहा फलनाती अन्नका बिसहरिम मिस्लिही, मूसा ये कोई मसला नहीं है, मेरे महल में जो तू बात कर रहा है ना, ये तूने ये दिखाया, हम भी एक ऐसा जादू लेकर आएंगे। फजअल बैनना व बैनका मौइदन ला नुखलिफुहु नहनु वला अंत मकानन सुवा, अब तू बता के मुकाबला तूने किस दिन करना है, मुकाबले की डेट आप दो। फिरौन को इत्मीनान था ना कि मैं मुकाबला, मेरे पास तो हजारों जादूगर हैं, मेरे मैं बादशाह हूं, तो मुझे डरने की जरूरत नहीं है। लोगों का ख्याल था
کہ حضرت موسیٰ علیہ السلام کوئی ایسی جگہ بتائیں گے جہاں دو تین آدمیوں کے علاوہ کوئی بھی نہ ہو، تاکہ اگر مقابلہ ہار جائیں تو لوگوں کے سامنے معاذ اللہ ذلت نہ ہو۔ جو آدمی جس کو اپنے حق پر ہونے پہ تردد ہوتا ہے وہ کبھی بھی کھلے عام مناظرہ، وہ کہتا ہے بھائی مناظرہ ہوگا پائپ کے نالے میں بیٹھ کے، میرے اور آپ کے علاوہ کوئی تیسرا آدمی موجود، بولو بھائی، نہیں ہوگا۔ تو فرعون نے کیا کیا؟ تو فرعون نے کہا کہ اب آپ بتاؤ۔ حضرت موسیٰ کو موقع مل گیا، فرمایا موعدکم یوم الزینہ، جو عید کا دن ہے نا، عید کا دن جس میں سب لوگ جمع ہوتے ہیں، اس دن مقابلہ ہوگا کھلے عام۔ وَأَن يُحْشَرَ النَّاسُ ضُحَى، اور صبح کا وقت ہوگا جب لوگ سارے میدان میں، دیکھو فرعونی بھی صبح کو عید مناتے تھے، آج مسلمان عید پڑھ کے کیا کرتا ہے، 4 بجے اٹھ رہے ہوتے ہیں عید منانے کے لیے، پتہ نہیں کیا ہو گیا مسلمان۔ مسلمانوں کی عیدیں صبح ہوتی ہیں، شام کو نہیں ہوتی، تو رات کو سو جایا کرو، صبح اٹھا کرو اچھے بچوں کی طرح۔ تو مَوْعِدُكُمْ يَوْمُ الزِّينَةِ وَأَن يُحْشَرَ النَّاسُ ضُحَى فَتَوَلَّى فِرْعَوْنُ، فرعون نے مجلس ختم کی، فَجَمَعَ كَيْدَهُ، اور پورا زور لگا دیا، جو تدبیریں تھیں نا اس کی، جو بھی حکومتی وسائل اور ذرائع ہوتے ہیں وہ سارے اس نے، بولو نا یار، جمع کر لی۔ کتنے وسائل ہوں گے حکومت کے پاس؟ تو بہت مسائل، علماء کہتے ہیں ہزاروں، بعض نے کہا 50,000 جادوگر، واللہ عالم، ہزاروں جادوگروں کو اس نے کیا کر لیا، جمع کر لیا۔ اور فرعون نے حضرت موسیٰ سے یہ بھی کہا، لا نخلفہ نحن ولا انت، دیکھو وقت پہ وعدہ خلافی نہ ہم نے کرنی ہے اور نہ آپ نے۔ میرا بھی ایک دفعہ مناظرہ ہوا تھا 3 طلاق کے مسئلے پر، بالکل یہی ہمارا اسٹائل تھا، ٹھیک ہے، لیکن وہ محترم تشریف نہیں لائے، وہ یہ پھر آئے بھی تو کہنے لگے ہم آپس میں بیٹھ کے کریں گے، میں نے کہا آپس میں بات مناسب نہیں ہے۔ تو میں نے یہاں سے اخذ کیا تھا وہ، خیر۔ تو موسیٰ علیہ الصلوۃ والسلام جو تھے وہ پہنچ گئے حضرت ہارون کو لے کے، ادھر دو آدمی ہیں حضرت موسیٰ اور ہارون، اور ادھر ہزاروں جادوگر، اور فرعون اس خوش فہمی میں کہ ابھی یہ دونوں کیا کریں گے، ان ہزاروں جادوگروں سے مقابلہ، ہار جائیں گے۔ قرآن کے الفاظ دیکھیں، موسیٰ علیہ السلام نے پہلے ان جادوگروں کو تبلیغ کی، وہ ہزاروں کھڑے ہوئے ہیں نا، اور لوگ پورا مصر جمع ہوا ہے تماشائی بن کے۔ اللہ جب اپنے دین کو غالب کرنا چاہتے ہیں نا تو اس کی پرچار کا اس طریقے سے انتظام کرتے ہیں، ہزاروں جادوگر جمع، اور پورا مصر، جو بھی اسٹیڈیم ہوگا ان کا یا کوئی بھی، جہاں ان کے وہ جو زینت کا دن تھا نا، جہاں وہ نمائشیں کیا کرتے تھے، تو اس میں ظاہر ہے کوئی انہوں نے بیٹھک بنائی ہوگی جہاں سب لوگ یہ جو ہے نا اس طرح کے مقابلے دیکھا کریں۔ تو موسیٰ علیہ السلام نے ان جادوگروں کو تبلیغ کی، وَيْلَكُمْ لَا تَفْتَرُوا عَلَى اللَّهِ كَذِبًا، تم تباہ ہو جاؤ، تم اللہ پہ جھوٹ مت باندھو، میں اللہ کا نبی ہوں، میرے مقابلے میں مت آؤ، فَيُسْحِتَكُمْ بِعَذَابٍ، اگر تم نے مجھ سے مقابلہ کیا تو کہیں ایسا نہ ہو کہ اللہ تمہیں عذاب میں ہلاک کر دے۔ حضرت موسیٰ کو پتا تھا نا کہ میں اللہ کا نبی ہوں، مجھ سے مقابلے میں کہیں ایسا نہ ہو کہ اللہ کا تم پر عذاب آ جائے۔ قرآن کہتا ہے فَتَنَازَعُوا أَمْرَهُمْ بَيْنَهُمْ، آپس میں جادوگروں میں اختلاف ہو گیا، کیونکہ ڈر تو ان کو بھی لگ رہا تھا بھائی واقعی اللہ کے پیغمبر نہ ہو، کیونکہ پیغمبروں کا سلسلے تو چل رہے تھے نا ہمیشہ سے، کوئی آخری نبی تو نہیں آیا تھا، کسی نبی نے نہیں کہا تھا کہ میں آخری نبی ہوں، تو امکان تو تھا کہ پیغمبر ہوں۔ تو قرآن کہتا ہے فَتَنَازَعُوا أَمْرَهُمْ بَيْنَهُمْ، آپس میں جھگڑا ہو گیا، وہ اثر نجوا، مگر یہ جھگڑا کھلے عام نہیں، کانوں کان میں ہو رہا ہے، اس میں زور زور سے اختلاف کریں گے نا تو فرعون کہے گا اور پبلک کہے گی یہ تو خود ہی جو ہے نا کنفیوز ہے لڑائی میں، تو آپس میں کیا ہو گیا، کانا پھوسی شروع ہو رہی ہے، کچھ کہہ رہے ہیں کہ لڑنا چاہیے، کچھ کہہ رہے ہیں کہ نہیں بھائی سچا نبی ہوا تو ہماری تو ایسی کی تیسی ہو جائے گی۔ قرآن میں یہ بھی ہے کہ جادوگروں نے فرعون سے پیشگی یہ کہا کہ یہ مقابلہ جیتنے پہ ہمیں ملے گا کیا، یعنی فری میں ہم سے ایسا مقابلہ کرا رہے ہو، کچھ ملے گا بھی؟ فرعون نے کہا اجر تو الگ ملے گا، پیسے تو الگ ملیں گے، وَإِنَّكُمْ لَمِنَ الْمُقَرَّبِينَ، میرے دربار میں خصوصی نشستیں ملیں گی، اگلا ٹکٹ کس کا ہوگا الیکشن میں، الیکشن نہیں ہوتے تھے اس زمانے میں، یعنی تمہیں حکومتی عہدے بھی ملیں گے،
वो तो

टेंशन शैम्पू एंड नो टेंशन हेयर ऑयल अगर सोच विस्तानी उर्जी की विस्तानी गण नदी या विस्तान नरम नदी मुलायम नदी या चिकम द अक्सर जम गफेंदी सहर विस्तान चुकम द गुजमंच कवि नो आगे चिकम देखे नडेर जात विस्तान उर्जी की विस्तान चुकम द कन अगर कंगे की हक हुई नो आगर टोलो दे परा दा जम भी पैगाम दे दी चाह जम गफेंदी ची विस्तान उर्जी की या जम गरुणा विस्तान उर्जी की या पके स्पू में दे हरक ती पके नो आगर टोलो दे परा दा जम भी पैगाम दे चे दा जवाना नो टेंशन शैम्पू नो टेंशन हेयर ऑयल रवाख ले इंशाल्लाह अल्लाह तआला पुत्र करम सरा हम तासु विस्तान दी अबदी सरा گن ہوں شی نرم ہوں شی ملائم ہوں شی اور بے بدر تخلق فائز شی دادی مختار متا کر کڑی کسی دی کڑی دی بالکل پو مارکیٹ کے ملاوی گی نو ٹینشن شیمپو نو ٹینشن ہیئر آئل زان لے رواخ لے استعمال کے منہ نہ جی نو ٹینشن رائس فیس واش کم چیز تاس مختبر کے کلاخ ہے ساس تاس مکڑی نرم و ملائم حقا زمو فین دی چی وائی چی زما پو مخمد دی دونا تیر سری دی یا دین الواستر گلان دی توری توری حلکی جوڑی شوی دی آگی دی وجہ مگڑی ری زیادی پریشان ہو نو بلکل جی پو مارکیٹ کے اس اویلیبل دی نو ٹینشن رائس فیس واش اور سرا نو ٹینشن فارمولا کریم کم پیسی ماس راچ ساس مخبشی نرم ملائم چمکدار او دستر گلان دی توری توری حلکی پا مکمل تو گال رکھوی جی بلکل دو انتظار دو صحب برے ہم اس لاکشے پاور مارکیٹ کے نو ٹینشن رائس فیس واش نو ٹینشن فارمولا کریم اور نو ٹینشن بیوٹی سو پرواخ لے اور اس سے مالک ہے ان شاء اللہ آپ کو لے رزلٹ بتا تو ملا بھی گی نو بالکل پریشان کے گیما پاور مارکیٹ کی اویلیبل دی نو ٹینشن پروڈکٹس زالے رواخ لے اس سے مالک ہے میں نے نہ چیز